0: कराने के आपके भरसक प्रयासों का मैं पूरी पूरी प्रशंसा करता हूं.
1: Earlier, Prime Minister Modi addressed a working session themed promoting balanced, inclusive and sustainable economic growth for the benefit of all at the ongoing G7 summit. In his address, the Prime Minister underscored the need for international financial institutions to develop mechanisms that impart economic resilience to developing countries. Mr. Modi also participated in a working lunch focused on ensuring safe, rapid and effective deployment of artificial intelligence. The meeting brought together G7 member countries, partner nations and the CEOs of leading AI companies to discuss the future of digital innovation. On the margins of the G7 summit in Evian, Prime Minister Modi and German Chancellor Friedrich Merz today exchanged views on regional and global developments, including the situation in West Asia and the Russia-Ukraine conflict. The two leaders also reviewed the progress in bilateral engagements and expressed satisfaction at the renewed momentum in the India-Germany strategic partnership with the successful visit of Mr. Merz to India and the conclusion of the India-EU FTA negotiations earlier this year. Mr. Merz invited the Prime Minister for the 8th India-Germany Intergovernmental Consultations, IGC, scheduled to be held later this year in Germany. Prime Minister Modi also held a meeting with President of the European Commission, Ursula von der Leyen, and President of the European Council, Antonio Costa, on the sidelines of the summit. Our correspondent covering the Prime Minister's visit has filed this report.
2: The two-day visit of Prime Minister Narendra Modi to the beautiful French city of Evian has been highly significant. During the visit, the Prime Minister participated in various G7 outreach sessions where India was invited as a partner country. This marked the Prime Minister's 7th consecutive participation in the G7 summit. India's regular presence clearly demonstrates that the nation has emerged as a major global power, with the international community increasingly looking towards New Delhi for solutions to complex global challenges. During the outreach sessions, Mr. Modi strongly presented the voice of the Global South before the crucial forum. In yesterday's session, he underscored the importance of trust in building international partnerships in an increasingly interconnected world, highlighting that India has always followed a humanity-first approach. In today's session, the Prime Minister underlined the critical need for international financial institutions to develop mechanisms that impart economic resilience to developed countries. Mr. Modi also emphasized that tangible growth leads to the true inclusion and well-being of people, showcasing India's own growth story underpinned by the guiding principle of Sabka Saath, Sabka Vikas, Sabka Biswas, and Sabka Prayas. Ankit Kumar, Akashwadi News, Evian, France.
1: India and France have reaffirmed their commitment to innovation, artificial intelligence and technology cooperation at the inauguration of the India Pavilion at Viva Tech 2026 in Paris. Speaking at the event, Union Commerce and Industry Minister Piyush Goyal and French Minister for Artificial Intelligence and Digital Affairs Anne Le Hennef highlighted the growing strategic partnership between the two countries. More from our correspondent.
3: Addressing innovators and startups, Piyush Goyal said the India-France partnership has been strengthened further through the India-France Year of Innovation 2026 announced by Prime Minister Narendra Modi and French President Emmanuel Macron. He said India offers key advantages for the AI era, including a young population, a large pool of state graduates, strong digital infrastructure and democratic governance. The minister underlined India's vision of human-centric artificial intelligence through the concept of Manav, emphasizing ethical, accountable, inclusive and trustworthy AI. He said India is prepared to become a global hub for AI talent, data centers, and advanced technology. French Minister Anne Le Hennef described India as a global innovation powerhouse and welcomed its role as the AI country partner at Viva Tech 2026. This is Mahesh Sopade, Akashwani News, Paris, France.
1: The India Pavilion is one of the largest national pavilions at Viva Tech 2026 and showcases the country's growing startup and innovation ecosystem. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Indian Railways has approved a series of infrastructure projects worth over 1,200 crore rupees aimed at enhancing rail capacity, improving freight movement, strengthening safety systems and upgrading urban transport infrastructure across Gujarat, Maharashtra, West Bengal and Madhya Pradesh. The projects include the doubling of a key railway section in Gujarat, construction of a new freight cord line in Maharashtra, modernization of signaling systems on Eastern Railway, and rebuilding of a major road overbridge in Indore. Together, the initiatives are expected to improve operational efficiency, decongest critical rail corridors, enhance passenger convenience, and support economic growth. In a boost to rail connectivity in the Kutch region, the doubling of the 49-kilometre Adipur-Bhuj section on Western Railway has been approved at an estimated cost of 493 crore rupees. Indian Railways has also approved the construction of the 3.7-kilometre Somtane-Chikhli cord line on Central Railway at a cost of 172 crore rupees in Maharashtra. The new line will establish a direct rail connection between the Karjat and Roha routes, allowing freight trains to bypass the heavily congested Panvel junction. In a major modernization initiative, the Indian Railways has sanctioned a 405 crore rupees signaling upgradation project on Eastern Railway. To improve urban mobility and railroad connectivity in Madhya Pradesh, Railways has approved the reconstruction of the Shastriya Road overbridge in Indore Yard at a cost of 139 crore rupees. Union Minister Ashwini Vaishnaw today announced a major expansion of Pune Railway Station with an investment of around 600 crore rupees. The minister was speaking after flagging off the Pune Sainagar Shirdi Express at Pune Railway Station and inaugurating and laying the foundation stones for various railway development projects. In another function, inaugurating the new manufacturing facility of US-based company Jabil at Ranjangaon MIDC in Pune, Union Electronics and Information Technology Minister Vaishnaw said, India has emerged as a major electronics manufacturing hub and is now the world's sixth largest exporter of electronics.
4: Today we have electronics manufacturing industry worth 13 lakh crore rupees in our country. Electronics export was considered unthinkable. Last year, 2025, electronics as an export category became third largest export category in the country. But now we must take the target. Second largest exported category banna hai.
1: India has undergone a remarkable transformation, driven by the principles of Sabka Saath, Sabka Vikas, Sabka Vishwas and Sabka Prayas, under the visionary leadership of Prime Minister Narendra Modi in the last 12 years. During this period, the Modi government has carried out many flagship initiatives for the welfare and empowerment of the poor, the farmers, the women and the youth. Akashwani News brings you a special feature, 12 Saal Vishwas Ke, Vikas Ke, Jan Kalyan Ke. Today, we focus on the steps taken by the government towards preservation and promotion of the country's heritage.
3: Over the past 12 years, India has undertaken several landmark initiatives to preserve, promote and celebrate its civilizational legacy. One of the most significant moments came in January 2024 when Prime Minister Narendra Modi performed the Pran Pratishtha of Ram Lala at the Grand Shri Ram Janmabhoomi Mandir in Ayodhya, marking the fulfillment of a centuries-old aspiration. Talking to Akashwani News, Pankaj Jaria, a devotee, shared his experience.
5: A few days ago, I went to Ayodhya where we had the darshan of Prabhu Shri Ram. The arrangements are very good. The government has made excellent arrangements to manage the crowd. Everyone stands in line to have the darshan. There are locker facilities for people to keep their belongings. There is also a facility for drinking water. Very good arrangements have been made and there are also beautiful table locks and displays which look very divine.
3: In Ujjain, Madhya Pradesh, the first phase of the Mahakal Lok project was dedicated to the nation in October 2022. The Grand Corridor showcases magnificent sculptures, murals and architectural elements depicting the life and legends of Lord Shiva. Equipped with modern technology and AI-enabled monitoring systems, Mahakal Lok beautifully blends heritage with innovation. In Varanasi, the Kashi Vishwanath Corridor, inaugurated in December 2021, has transformed the pilgrimage experience by directly connecting the temple with River Ganga. Spread across 5.5 acres, the project has enhanced accessibility and revitalized one of India's most revered spiritual centers.
6: Talking to Akashwani News, a resident of Varanasi, Priyanshu Singh, said that the corridor is providing ease of access to pilgrims.
7: Kashi mein Modi ji ne bahut kaam kiya hai.
5: Prime Minister Narendra Modi has done a lot of work in Kashi. Earlier, the road leading to the temple used to be quite narrow, which caused a lot of inconvenience. But now, since the corridor has been built, the crowd management is more efficient and people can visit and have a darshan more easily.
7: Darshan karne mein kaafi aasani hoti hai.
6: Saklain Akhtar, Akashwani News, Delhi.
1: The India Meteorological Department, IMD, has issued an orange colour warning for heavy to very heavy rainfall over parts of northeast India and sub-Himalayan West Bengal for tomorrow. Heavy rainfall is also expected over Bihar, Kerala, Mahe, Tamil Nadu, Puducherry and Karaikal tomorrow. The IMD said that the conditions are favourable for further advance of southwest monsoon into some more parts of Telangana, Odisha, Jharkhand, Bihar and some parts of Chhattisgarh during the next 4 to 5 days. In cricket, chasing a target of 403 runs set by India, Afghanistan were 225 for 8 in 42 overs in the second ODI of the three-match series in Lucknow when reports last came in. India were bowled out 402 in 49.5 overs. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi meets US President Donald Trump on sidelines of G7 summit in Evian. Issues of seafarer safety and opening of Strait of Hormuz figure prominently. Prime Minister also holds bilateral meetings with German Chancellor Friedrich Merz, European Council President Antonio Costa and European Commission President Ursula von der Leyen. India and France reaffirm commitment to innovation, artificial intelligence and technology cooperation at inauguration of India Pavilion at Viva Tech 2026 in Paris. Railways approves multiple projects worth over 1,200 crore rupees to improve connectivity and safety. IMD forecasts heavy to very heavy rainfall over parts of northeast India and sub-Himalayan West Bengal tomorrow. And in men's cricket, Afghanistan chased target of 403 runs set by India in second ODI of three-match series in Lucknow. That is all in the news at 9. Good night.
8: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शगुफ्ता यास्मीन। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने एवियों में G7 सरबराह इजलास के मौके पर अमरीकी सदर डोनाल्ड ट्रंप के साथ मीटिंग की। मीटिंग में बहरी जहाजों के अमले की सलामती और आबनाए हुरमुज को खुला रखने के उमूर पर बातचीत की गई। वज़ीर-ए-आज़म ने जर्मनी के चांसलर फ्रेडरिक मर्स, यूरोपीय कौंसिल के सदर अंतोनियो कोस्ता और यूरोपीय कमीशन की सदर उर्सुला फॉन डेर लेन के साथ भी दोतरफा मीटिंगें की। पेरिस में विवाटेक 2026 के दौरान इंडिया पवेलियन की इफ्तिताही तकरीब में भारत और फ्रांस ने जुदत तराजी, मस्नूई जहानत और तकनीकी ताउन के फरोग के अजम का इरादा किया। रेलवे ने कनेक्टिविटी और मुसाफिरों की हिफाजत को बेहतर बनाने के लिए 1200 करोड़ रुपए से ज्यादा मालियत के कई प्रोजेक्टों की मंजूरी दी। भारतीय महकमे मौसमियात IMD ने कल मुल्क के शिमाल मशरकी इलाकों और मगरबी बंगाल के जैली हिमालयी खत्ते में शदीद से बहुत शदीद बारिश की पेशगोई की है। और मर्दों के क्रिकेट में लखनऊ में 3 एक रोजा बैन-अल-अक़वामी मैचों की सीरीज के दूसरे मैच में भारत ने अफगानिस्तान के सामने जीत के लिए 403 रन का निशाना रखा है। अब खबरें तफसील से। फ्रांस के शहर एवियों में G7 सरबराह इजलास 2026 के मौके पर वज़ीर-ए-आज़म नरेंद्र मोदी और अमेरिकी सदर डोनाल्ड ट्रंप के दरमियान एक अहम दोतरफा मीटिंग हुई। मीटिंग के दौरान वज़ीर-ए-आज़म मोदी ने मगरबी एशिया में अमन के कयाम की कोशिशों में होने वाली पेशरफ्त पर सदर ट्रंप की तारीफ की। वज़ीर-ए-आज़म ने कहा कि भारत हमेशा समंदरी रास्तों पर जहाजों की आमदोरफ्त की आजादी की अहमियत पर जोर देता रहा है और तमाम मुल्कों को इसके तहफ्फुज़ के लिए मिलकर काम करना चाहिए। वज़ीर-ए-आज़म ने मजीद कहा कि दुनिया के मुख्तलिफ समंदरों में बहरी तिजारत के शोबे से वाबस्ता लाखों भारतीय मल्लाह अपनी खिदमात अंजाम दे रहे हैं और उनकी सलामती भारत के लिए इंतहाई अहमियत की हामिल है।
0: एक्सेलेंसी हम जानते हैं कि मैरीटाइम ट्रेड की दुनिया में भारत के लाखों सी फेरर आज दुनिया के अलग अलग समुद्र में अपनी सेवाएं दे रहे हैं, विश्व की प्रगति में बहुत बड़ा योगदान दे रहे हैं और मैं समझता हूं कि उनकी सुरक्षा भी उतना ही महत्वपूर्ण है। मुझे पूरा विश्वास है कि समझौते में सी फेरर की सुरक्षा भी सुनिश्चित होगी और उसको प्राथमिकता मिलेगी। एक्सेलेंसी मैं फिर एक बार पश्चिम एशिया में शांति बहाल कराने के आपके भरसक प्रयासों का मैं पूरी पूरी प्रशंसा करता हूँ।
8: वजीर आजम नरेंद्र मोदी ने मस्नूई जहानत AI के महफूज तेज रफ्तार और मौसर इस्तेमाल को यकीनी बनाने के मौजू पर मुनक्कदा वर्किंग लंच में शिरकत की। इस इजलास में G7 के रुकन मुल्कों, शराकत दार ममालिक और मस्नूई जहानत की मारूफ कंपनियों के चीफ एग्जीक्यूटिव अफसरान शरीक हुए, जहां डिजिटल इख्तरा के मुस्तकबिल पर ख्यालात का तबादला किया गया। वजीर आजम मोदी और जर्मनी के चांसलर फ्रेडरिक मर्स ने इलाकाई और आलमी हालात वाकयात पर बातचीत की, जिसमें मगरबी एशिया की सूरत हाल और रूस यूक्रेन तनाज़ा भी शामिल था। दोनों रहनुमाओं ने दोतरफा ताल्लुकात में पेशरफ्त का जायजा लिया और भारत जर्मनी स्ट्रेटेजिक शराकतदारी में नई रफ्तार पर इत्मीनान का इजहार किया। इस सिलसिले में चांसलर मर्स के भारत के कामयाब दौरे और रवां साल भारत यूरोपीय यूनियन आजाद तिजारती मुहदे के मुजाकरात की तकमील का भी जिक्र किया गया। चांसलर मर्स ने वजीर आजम मोदी को इस साल जर्मनी में मुनक्किद होने वाली 8वीं भारत जर्मनी बैन हुकूमती मुशावरत में शिरकत की दावत दी। वजीर आजम मोदी ने सरबराह इजलास के मौके पर यूरोपीय कमीशन की सदर उर्सुला फोन देर लेन और यूरोपीय काउंसिल के सदर अंतोनियो द कोस्टा के साथ भी मीटिंग की। पेरिस में जारी विवाटेक 2026 में भारतीय पवेलियन के इफ्तिताह के मौके पर भारत और फ्रांस ने इख्तराम मस्नूई जहानत और टेक्नोलॉजी के शोबे में तावुन के अपने अहद को दोहराया। इस मौके पर खिताब करते हुए कॉमर्स और सनत के मरकजी वजीर पीयूष गोयल और फ्रांस की मस्नूई जहानत और डिजिटल उमूर से मुतालिक वजीर एनेली हेनाम्फ ने दोनों ममालिक के माबैन कलीदी शराकतदारी की बढ़ती हुई अहमियत को उजागर किया। पेश है एक रिपोर्ट।
9: इख्तराकारों और स्टार्टअप से खिताब करते हुए पीयूष गोयल ने कहा कि वजीर आजम नरेंद्र मोदी और फ्रांस के सदर इमैनुएल मीखों के जरिए भारत फ्रांस इख्तरा के साल 2026 के ऐलान के जरिए भारत और फ्रांस की शराकतदारी मजीद मजबूत हुई है। उन्होंने कहा कि मस्नूई जहानत AI के दौर में भारत को कई नुमाया फवायद हासिल हैं, जिनमें नौजवान आबादी, साइंस, टेक्नोलॉजी, इंजीनियरिंग और रियाजी स्टेम के माहिरीन की बड़ी तादाद, मजबूत डिजिटल बुनियादी ढांचा और जमहूरी तर्ज हुक्मरानी शामिल हैं। उन्होंने भारत फ्रांस इख्तरा के साल का जिक्र करते हुए कहा कि स्टार्टअप्स और तहकीकी इदारों के जरिए बढ़ता हुआ तआवुन नई राहों और मौके को जन्म दे रहा है। काबिले जिक्र है कि विवाटेक 2026 में कायम इंडिया पवेलियन कौमी सतह के सबसे बड़े पवेलियन में शुमार होता है, जहां भारत के तेजी से फरोग पाते हुए स्टार्टअप्स और इख्तराई माहौलियाती निजाम की भरपूर नुमाइश की जा रही है। पेरिस से महेश चोबड़े की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फुरकान खान।
8: वजीर आजम नरेंद्र मोदी फ्रांस के अपने दौरे के एक हिस्से के तौर पर आज शाम पेरिस पहुंचेंगे। भारतीय बिरादरी के अफराद उनका बेसब्री से इंतजार कर रहे हैं और उनके खैर मकदम के लिए तैयारियां जारी हैं। कल सुबह वजीर आजम मोदी सरकर्दा चीफ एग्जीक्यूटिव अफसरान के साथ मीटिंगें करेंगे और तवक्को है कि यह तबादला ख्याल दोपहर तक जारी रहेगा। इसके बाद वजीर आजम मोदी विवाटेक समिट में शिरकत करेंगे, जो कि यूरोप की टेक्नोलॉजी और इख्तरात से मुतालिक एक अहम मीटिंग है। तवक्को है कि जनाब मोदी इस मौके पर खिताब भी करेंगे। शाम में वजीर आजम एक कम्युनिटी तकरीब में शिरकत करेंगे और भारतीय बिरादरी के साथ तबादला ख्याल करेंगे। भारतीय रेलवे ने गुजरात, महाराष्ट्र, मगरबी बंगाल और मध्य प्रदेश में रेलवे की गुंजाइश बढ़ाने, माल बर्दारी के निजाम को बेहतर बनाने, हिफाजती इंतजाम को मजबूत करने और शहरी नकलो हमल के बुनियादी ढांचे को जदीद बनाने के लिए 1200 करोड़ रुपए से जायद मालियत के मुतादिद बुनियादी ढांचा जाती मंसूबों की मंजूरी दी है। इन मंसूबों में गुजरात के एक अहम रेलवे सेक्शन पर दोहरी लाइन बिछाने, महाराष्ट्र में मालगाड़ियों के लिए एक नई कॉर्ड लाइन तामील करने, मशरकी रेलवे में सिग्नलिंग निजाम को जदीद बनाने और इंदौर में एक अहम रोड ओवर ब्रिज की असर नौ तामीर शामिल है। इन इकदाम से रेलवे ऑपरेशन की कारकर्दगी में इजाफा, मसरूफ रेलवे राहदारियों पर दबाव में कमी, मुसाफिरों को बेहतर सहूलियात की फराहमी और मौशी सरगर्मियों को फरोग मिलने की तवक्को है। کچھ کے خطے میں ریلوے رابطے کو مزید مستحکم بنانے کے لیے مغربی ریلوے کے 49 کلومیٹر طویل آدی پور بھوج سیکشن کی دوہری لائن بچھانے کے منصوبے کو تقریباً 493 کروڑ روپے کی لاگت سے منظوری دی گئی ہے۔ اس منصوبے سے علاقے میں مسافروں اور مال برداری دونوں کے لیے بہتر سہولتیں فراہم ہوں گی۔ اس طرح بھارتی ریلوے نے مہاراشٹر میں 3.7 کلومیٹر طویل سومٹانے چکھلی کوڈ لائن کی تعمیر کی منظوری دی ہے، جس پر تقریباً 172 کروڑ روپے خرچ ہوں گے۔ جدیدکاری کے ایک اہم اقدام کے تحت مشرقی ریلوے میں 450 کروڑ روپے کے سگنلنگ اپ گریڈیشن منصوبے کو بھی منظوری دی گئی ہے۔ ریلوے اور اطلاعات و نشریات کے مرکزی وزیر اشونی ویشنو نے آج تقریباً 600 کروڑ روپے کی سرمایہ کاری سے پونے ریلوے اسٹیشن کی بڑے پیمانے پر توسیع کا اعلان کیا۔ انہوں نے کہا کہ موجودہ 6 پلیٹ فارموں کے ساتھ مزید 6 نئے پلیٹ فارم تعمیر کیے جائیں گے، جس کے بعد پلیٹ فارموں کی کل تعداد 12 ہو جائے گی۔ اس کے علاوہ کام کاج کی کارکردگی اور مسافروں کی حفاظت کو بہتر بنانے کے لیے موجودہ روٹ ریلے انٹر لاکنگ سسٹم کی جگہ جدید الیکٹرانک انٹر لاکنگ سسٹم نصب کیا جائے گا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ گزشتہ 12 برسوں کے دوران وزیراعظم نریندر مودی کی دور اندیش قیادت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے اصولوں پر عمل کرتے ہوئے بھارت نے نمایاں ترقی کی ہے۔ اس دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں با اختیار بنانے کے لیے متعدد اہم اقدامات کیے ہیں۔ آکاشوانی نیوز آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے، وکاس کے، جن کلیان کے پیش کر رہا ہے۔ آج ہم ملک کے ثقافتی ورثے کے تحفظ اور فروغ کے لیے حکومت کے ذریعے کیے گئے اقدامات پر توجہ مرکوز کر رہے ہیں۔ پیش ہے ایک رپورٹ۔
9: بھارت نے اپنی تہذیبی وراثت کے تحفظ، فروغ اور اس کا جشن منانے کے لیے کئی تاریخی اقدامات کیے ہیں، جن سے لاکھوں شہریوں میں فخر کا جذبہ پیدا ہوا ہے۔ اہم واقعات میں سب سے اہم واقعہ جنوری 2024 میں پیش آیا، جب وزیراعظم نریندر مودی نے ایودھیا میں عظیم الشان شری رام مندر میں رام للہ کی پران پرتشٹھا کو انجام دیا۔ یہ صدیوں پرانی ایک خواہش کی تکمیل تھی۔ حال ہی میں مندر کا دورہ کرنے والے ایک عقیدت مند پنکج جاریہ نے آکاشوانی نیوز سے گفتگو کرتے ہوئے اپنے تجربات بیان کیے۔
10: ابھی تھوڑے دنوں پہلے میں ایودھیا گیا تھا، وہاں ہم نے پربھو رام کے درشن کیے۔ وہاں ویوستھا بہت ہی بڑھیا، بھیڑ کو مینج کے لیے سرکار نے بڑھیا پربندھ کر رکھا ہے۔ مندر کا پرانگڑ بہت ہی بھو ہے، سبھی لوگ لائن میں لگ کر پربھو کا درشن کرتے ہیں۔
9: مدھیہ پردیش کے شہر اجین میں مہاکال لوک پروجیکٹ کا پہلا مرحلہ اکتوبر 2022 میں قوم کے نام وقف کیا گیا۔ یہ عظیم کوریڈور شاندار مجسموں، دیواروں پر بنے فن پاروں اور تعمیرات پر مشتمل ہے، جو بھگوان شیو کی زندگی اور ان سے منسوب روایات کی عکاسی کرتے ہیں۔ جدید ٹیکنالوجی اور مصنوعی ذہانت پر مبنی نگرانی کے نظام سے آراستہ مہاکال لوک وراثت اور جدت کا حسین امتزاج پیش کرتا ہے۔ وارانسی میں کاشی وشوناتھ کوریڈور، جس کا افتتاح دسمبر 2021 میں کیا گیا تھا، نے یاتریوں کے سفر کے تجربے کو یکسر بدل کر رکھ دیا ہے۔ یہ کوریڈور مندر کو براہ راست دریائے گنگا سے جوڑتا ہے۔ 5.5 ایکڑ پر محیط اس پروجیکٹ نے لوگوں کی رسائی کو بہتر بنایا ہے اور بھارت کے سب سے معزز روحانی مراکز میں سے ایک کو نئی زندگی بخشی ہے۔ آکاشوانی نیوز سے گفتگو کرتے ہوئے وارانسی کے رہنے والے پریانشو سنگھ نے کہا کہ یہ کوریڈور یاتریوں کی آمد و رفت میں کافی آسانی فراہم کر رہا ہے۔
11: کاشی میں مودی جی نے بہت کام کیا ہے۔ پہلے مندر تک جانے والا راستہ کافی سکرا ہوا کرتا تھا، جس سے بہت ہی زیادہ دقت ہوتی تھی، پر اب کوریڈور بننے سے بھیڑ بھی ویوستھک رہتی ہے اور لوگوں کو بھی درشن کرنے میں کافی آسانی ہوتی ہے۔
9: یہ انقلابی اقدامات اس بات کی عکاسی کرتے ہیں کہ ملک اپنی ثقافتی جڑوں کے تحفظ کے ساتھ ساتھ اعتماد کے ساتھ مستقبل کی جانب گامزن ہے۔ ثقلین اختر کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
8: دلی پولیس کے خصوصی سیل نے پاکستان کی خفیہ ایجنسی آئی ایس آئی کے مبینہ ہینڈلر شہزاد بھٹی سے وابستہ 8 رکنی کثیر ریاستی دہشت گردی ماڈیول کے مزید 5 ملزموں کو گرفتار کیا ہے۔ اس سے پہلے دلی پولیس نے آپریشن گینگ بیسٹ 2.0 کے دوران مذکورہ ماڈیول کے 3 ارکان کو گرفتار کیا تھا۔ پولیس کے مطابق گرفتار ملزمان کو دلی اور پڑوسی ریاستوں میں پولیس اہلکاروں کو نشانہ بنانے، پاکستان میں موجود رابطہ کاروں کی تشہیر کرنے اور آئی ایس آئی کی سرپرستی میں مبینہ طور پر قائم تنظیم تحریک طالبان ہندوستان کو فروغ دینے کی ذمہ داریاں سونپی گئی تھیں۔ کارروائی کے دوران پولیس نے 5 ہتھیار، شہزاد بھٹی نیٹورک سے متعلق پوسٹرز اور دیگر قابل اعتراض مواد بھی برامد کیے، جن میں پولیس اہلکاروں کو دھمکیاں دینے والی ویڈیوز بھی شامل ہیں۔ بھارتی محکمہ موسمیات IMD نے کل ملک کے شمال مشرقی علاقوں اور مغربی بنگال کے ذیلی ہمالیائی خطے میں